रिम झिम बादल बरसे रामा हो, गुन गुन गुन गुन भंवरे झूमे, झर झर झर झर झरने झूमे, छम छम पायल बाजे।